0: ढम ढम ढम ढम ढम ढम ढमरू धरा
1: ढम ढम ढम ढम ढम ढमरू धरा
0: ढम ढम ढम ढम ढम ढम ढमरू